0: और कहा करते थे कि भला जब हम मर गए और मिट्टी हो गए और हड्डियां ही हड्डियां रह गए तो क्या हमें फिर उठना होगा। और क्या हमारे बाप दादा को भी?
1: قُلْ إِنَّ الْأَوَّلِينَ وَالْآخِرِينَ
0: कह दो कि बेशक पहले और पिछले
1: لَمَجْمُوعُونَ إِلَى مِيقَاتِ يَوْمٍ مَعْلُومٍ
0: सब एक रोज़े मुकर्रर के वक्त पर जमा किए जाएंगे।
1: ثُمَّ إِنَّكُمْ أَيُّهَا الضَّالُّونَ الْمُكَذِّبُونَ
0: फिर तुम्हें झुटलाने वाले गुमराह हो।
1: لَآكِلُونَ مِن شَجَرٍ مِن زَقُّومٍ
0: थोहर के दरख्त खाओगे।
1: فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
0: और उसी से पेट भरोगे।
1: فَشَارِبُونَ عَلَيْهِ مِنَ الْحَمِيمِ
0: और उस पर खौलता हुआ पानी पियोगे।
1: فَشَارِبُونَ شُرْبَ الْهِيمِ
0: और पियोगे भी इस तरह जैसे प्यासे ऊंट पीते हैं।
1: هَذَا نُزُلُهُمْ يَوْمَ الدِّينِ
0: जजा के दिन ये उनकी ज़ियाफ़त होगी।
1: نَحْنُ خَلَقْنَاكُمْ فَلَوْلَا تُصَدِّقُونَ
0: हमने तुमको पहली बार भी तो पैदा किया है तो तुम दोबारा उठने को क्यों सच नहीं समझते?
1: أَفَرَأَيْتُم مَّا تُمْنُونَ
0: देखो तो कि जिस नुत्फे को तुम औरतों के रहम में डालते हो।
1: أَأَنتُمْ تَخْلُقُونَهُ أَمْ نَحْنُ الْخَالِقُونَ
0: क्या तुम उससे इंसान को बनाते हो या हम बनाते हैं?
1: نَحْنُ قَدَّرْنَا بَيْنَكُمُ الْمَوْتَ وَمَا نَحْنُ بِمَسْبُوقِينَ
0: हमने तुम में मरना ठहरा दिया है और हम इस बात से आजिज नहीं।
1: अला अन नुबदिल अम्सालकुम व नुशिअकुम फीमा ला तअलमून
0: कि तुम्हारी तरह के और लोग तुम्हारी जगह ले आएं और तुमको ऐसे जहान में जिसको तुम नहीं जानते पैदा कर दें।
1: وَلَقَدْ عَلِمْتُمُ النَّشْأَةَ الْأُولَى فَلَوْلَا تَذَكَّرُونَ
0: और तुमने पहली पैदाइश तो जान ही ली है फिर तुम सोचते क्यों नहीं?
1: أَفَرَأَيْتُمْ مَا تَحْرُثُونَ
0: भला देखो तो कि जो कुछ तुम बोते हो।
1: أَأَنتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ
0: तो क्या तुम उसे उगाते हो या हम उगाते हैं?
1: لَوْ نَشَاءُ لَجَعَلْنَاهُ حُطَامًا فَظَلْتُمْ تَفَكَّهُونَ
0: अगर हम चाहें तो उसे चूरा चूरा कर दें और तुम बातें बनाते रह जाओ।
1: इन्ना लमुरमून
0: के हाय हम तो मुफ्त तावान में फंस गए।
1: बल नहनु महरूमून
0: बल्कि हम हैं ही बेनसीब।
1: अफरअईतुमुल मा अल्लजी तशरबून
0: भला देखो तो कि जो पानी तुम पीते हो।
1: أأنتم أنزلتموه من المزن أم نحن المنزلون
0: क्या तुमने उसको बादल से नाजिल किया है या हम नाजिल करते हैं?
1: لو نشاء جعلناه أجاجا فلولا تشكرون
0: अगर हम चाहें तो हम उसे खारी कर दें फिर तुम शुक्र क्यों नहीं करते?
1: أفرأيتم النار التي تورون
0: भला देखो तो जो आग तुम दरख्त से निकालते हो।
1: तुम अंशतुम शजरतहा अम नहनुल मुंशिऊन
0: क्या तुमने उसके दरख्त को पैदा किया है या हम पैदा करते हैं?
1: नहनु जअलनाहा तज़किरतन व मताअन लिल मुक़वीन
0: हमने उसे याद दिलाने और मुसाफिरों के बरतने को बनाया है।
1: फसब्बिह बिस्मि रब्बिकल अज़ीम
0: तो तुम अपने परवरदिगार बुजुर्ग के नाम की तस्बीह करो।
1: फला उक़सिमु बिमवाक़िअन नुजूम
0: हमें तारों की मंजिलों की कसम।
1: وَإِنَّهُ لَقَسَمٌ لَوْ تَعْلَمُونَ عَظِيمٌ
0: और अगर तुम समझो तो ये बड़ी कसम है।
1: إِنَّهُ لَقُرْآنٌ كَرِيمٌ
0: कि ये बड़े रुतबे का कुरान है।
1: فِي كِتَابٍ مَكْنُونٍ
0: जो किताबे महफूज में लिखा हुआ है।
1: لَا يَمَسُّهُ إِلَّا الْمُطَهَّرُونَ
0: اس کو وہی ہاتھ لگاتے ہیں جو پاک ہیں.
1: تنزیل من رب العالمین,
0: پروردگار عالم کی طرف سے اتارا گیا ہے.
1: افبہذا الحدیث انتم مدہنون,
0: کیا تم اس کلام سے انکار کرتے ہو؟
1: وَتَجْعَلُونَ رِزْقَكُمْ أَنَّكُمْ تُكَذِّبُونَ,
0: اور اپنا وظیفہ یہ بناتے ہو کہ اسے جھٹلاتے ہو.
1: فَلَوْلَا إِذَا بَلَغَتِ الْحُلْقُومَ,
0: بھلا جب روح گلے میں آ پہنچتی ہے.
1: وَأَنتُمْ حِينَئِذٍ تَنظُرُونَ,
0: اور تم اس وقت کی حالت کو دیکھا کرتے ہو.
1: وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنكُمْ وَلَكِن لَّا تُبْصِرُونَ,
0: اور ہم اس مرنے والے سے تم سے بھی زیادہ نزدیک ہوتے ہیں لیکن تم کو نظر نہیں آتے.
1: فَلَوْلَا إِن كُنتُم غَيْرَ مَدِينِينَ,
0: بس اگر تم کسی کے بس میں نہیں ہو.
1: تَرْجِعُونَهَا إِن كُنتُم صَادِقِينَ,
0: تو اگر سچے ہو تو روح کو پھیر کیوں نہیں لیتے.
1: فَأَمَّا إِن كان من المقربين,
0: پھر اگر وہ اللہ کے مقربوں میں سے ہے.
1: فروح وریحان وجنة نعیم,
0: تو اس کے لیے آرام اور خوشبو اور پھول اور نعمت کے باغ ہیں.
1: وأما إن كان من أصحاب اليمين,
0: اور اگر وہ دائیں ہاتھ والوں میں سے ہے.
1: فسلام لك من اصحاب اليمين,
0: تو کہا جائے گا کہ تجھ پر داہنے ہاتھ والوں کی طرف سے سلام.
1: وہ

0: ताकि जो मतलब तुमसे फौत हो गया हो उसका गम ना खाया करो और जो तुमको उसने दिया हो उस पर इतराया ना करो और अल्लाह किसी इतराने और शेखी भगाड़ने वाले को दोस्त नहीं रखता।
1: الذين يبخلون ويأمرون الناس بالبخل ومن يتول فإن الله هو الغني الحميد
0: جو خود بھی بخل کریں اور لوگوں کو بھی بخل سکھائیں اور جو شخص روگردانی کرے تو اللہ بھی بے پرواہ ہے اور وہی سزاوار حمد و ثنا ہے۔